परी रुझाउने एक्लो यो मेरो मन कसरी बुझाउने भन्थिन् है मैं चाहिँले हुँदै धर नौडा पारी छ कम्पनी सह बिछोडको बेलैमा बिछोडको